0: के भयो भाइ
1: सर हामी धेरै ठाउँमा पुग्यौ तर
0: के छैन म छु नि टेन्सन नगर आऊ रमाइलो गरौँ